सदा सदा जप नानक एक, सदा सदा जप नानक एक। एको है भाई एको है, एको है भाई एको है, साहिब मेरा एको है, साहिब मेरा एको है, ना हो मरे न होवे सोग, ना हो मरे न होवे सोग, ना हो मरे न होवे सोग।